0: वाह क्या बात है, चुपके चुपके रात दिन आंसू बहाना याद है, हमको अब तक आशिकी का वो ज़माना याद है। तो सामईन, वाकई इस गज़ल को सुनकर आप भी अपने उन यादों में ज़रूर खो गए होंगे, जिन यादों को आप सोचते हैं और सोच करके मुस्कुराते हैं, ख्याल करते हैं। तो आइए सामईन, हम अपने प्रोग्राम के आखिरी हिस्से तक पहुंच चुके हैं और आखिर में नवाए शायर के तहत लीजिए समात कीजिए डॉक्टर खान रिजवान से उनका कलाम।
1: गज़ल का मतलब पेशे खिदमत है। देखिए कि अपनी हस्ती का मुझको इदराक हुआ, अपनी हस्ती का मुझको इदराक हुआ, धोखा खाकर मैं भी कुछ चालाक हुआ। अपनी हस्ती का मुझको इदराक हुआ, धोखा खाकर मैं भी कुछ चालाक हुआ। कोई मुझको मरने से कब रोक सका, वक्त मेरा आया और किस्सा पाक हुआ। फिर देखिए कि कैद रहा मैं कुछ ऐसा अपने घर में, कैद रहा मैं कुछ ऐसा अपने घर में, भीड़ में भी तन्हाई का इदराक हुआ, भीड़ में भी तन्हाई का इदराक हुआ। और ये शेर कि मैं तो पुरानी कदरों का था परवरदा, मैं तो पुरानी कदरों का था परवरदा, लेकिन रफ्ता रफ्ता यूं बेबाक हुआ, लेकिन रफ्ता रफ्ता यूं बेबाक हुआ। कोई कब पुरसाने हाल किसी का हुआ, कोई कब पुरसाने हाल किसी का हुआ, किस्से दर्द को सुनकर मैं नमनाक हुआ। कौन किसी का कब सुनता है ए रिजवां, कौन किसी का कब सुनता है ए रिजवां, किस्से दर्द सुनाकर मैं नमनाक हुआ। अपनी हस्ती का मुझको इदराक हुआ, धोखा खाकर मैं भी कुछ चालाक हुआ। और एक गज़ल का मतलब देखिए कि जी चाहता है उसको खुदा कर दिया जाए, जी चाहता है उसको खुदा कर दिया जाए, फिर उसको ज़माने से जुदा कर दिया जाए। जी चाहता है उसको खुदा कर दिया जाए, फिर उसको ज़माने से जुदा कर दिया जाए। और ये शेर की आवाज़ किसी और को दूँ और वो सुन ले, आवाज़ किसी और को दूँ और वो सुन ले, जी करता है नाम उसका सदा कर दिया जाए, जी करता है नाम उसका सदा कर दिया जाए। मैं अपने मुकाबिल जो कभी ढूंढने निकला, मैं अपने मुकाबिल जो कभी ढूंढने निकला, फिर सबने कहा उसको मेरा कर दिया जाए। मैं अपने मुकाबिल जो कभी ढूंढने निकला, फिर सबने कहा उसको मेरा कर दिया जाए। रिजवां मेरी राहों में ना आना के मुझे खुद, रिजवां मेरी राहों में ना आना के मुझे खुद, गुम करदा तलब गारे अना कर दिया जाए, गुम करदा तलब कारे अना कर दिया जाए। आवाज़ किसी और को दूँ और वो सुन ले, जी करता है नाम उसका सदा कर दिया जाए। एक गज़ल के चंद अशआर देखें, मतलब है कि तेरे दयार में ये कैसे लोग आते हैं, तेरे दयार में ये कैसे लोग आते हैं, शिकम की भूख मिटाने को सर झुकाते हैं। तेरे दयार में ये कैसे लोग आते हैं, शिकम की भूख मिटाने को सर झुकाते हैं। सितम ज़रीफ़ ज़माने के हैं ये परवरदा, सितम ज़रीफ़ ज़माने के हैं ये परवरदा, जभी तो लोगों पे हंस हंस के जुल्म ढाते हैं। सितम ज़रीफ़ ज़माने के हैं ये परवरदा, जभी तो लोगों पे हंस हंस के जुल्म ढाते हैं। हमें तो कोई शिकायत नहीं है गैरों से, हमें तो कोई शिकायत नहीं है गैरों से, हमारे दोस्त ही हमको बहुत रुलाते हैं, हमारे दोस्त ही हमको बहुत रुलाते हैं। ये कैसे लोग हैं तरके अना की खातिर जो, शेर देखिए कि कैसे लोग हैं तरके अना की खातिर जो, वक़ारे आदमियत खाक में मिलाते हैं। ये कैसे लोग हैं तरके अना की खातिर जो, वक़ारे आदमियत खाक में मिलाते हैं। और ये शेर की मुनाफ़िकत की सिफत रास आ गई उनको, پھر دیکھیے کہ منافقت کی صفت راس آ گئی ان کو، منافقین سے وہ ہاتھ اب ملاتے ہیں، منافقین سے اب ہاتھ وہ ملاتے ہیں۔ اور ایک غزل کے دو تین شعر دیکھیں، مطلع یوں ہے کہ میں نے اپنے خواب اچھالے پانی میں، میں نے اپنے خواب اچھالے پانی میں، جینے کے اسباب اچھالے پانی میں، جینے کے اسباب اچھالے پانی میں، خواب محل کے اریاں جسم سرائے سے۔ شعر دیکھیے کہ خواب محل کے اریاں جسم سرائے سے، تہذیب و آداب اچھالے پانی میں، خواب محل کے اریاں جسم سرائے سے، تہذیب و آداب اچھالے پانی میں۔ اور یہ شعر کہ جسم کے اندر روح بہت بے چین ہوئی، جسم کے اندر روح بہت بے چین ہوئی، تب جا کر کم خواب اچھالے پانی میں، جسم کے اندر روح بہت بے چین ہوئی، تب جا کر کم خواب اچھالے پانی میں، کرب نے کتنا مشکل جینا کر ڈالا، کرب نے کتنا جینا مشکل کر ڈالا، وقت سحر گرداب اچھالے پانی میں، کرب نے کتنا مشکل جینا کر ڈالا، وقت سحر گرداب اچھالے پانی میں، حد سے زیادہ بے تابی جب بڑھنے لگی، حد سے زیادہ بے تابی جب بڑھنے لگی، درد دلے بے تاب اچھالے پانی میں، حد سے زیادہ بے تابی جب بڑھنے لگی، درد دلے بے تاب اچھالے پانی میں، میں نے اپنے خواب اچھالے پانی میں، جینے کے آداب اچھالے پانی میں۔ ایک غزل کے چند اشعار اور دیکھیں کہ غم کدے میں رہتے ہیں، دکھ چھپائے پھرتے ہیں، دل بھی کانپ اٹھتا ہے کھل کے مسکرانے میں، دل بھی کانپ اٹھتا ہے کھل کے مسکرانے میں۔ اور یہ شعر دیکھیں کہ لوگ ہنس پڑے ایک دن اور پھر لگے رونے، لوگ ہنس پڑے ایک دن اور پھر لگے رونے، تھا لکھا ہوا سب کچھ زیست کے فسانے میں۔ کہہ رہے ہو تم جس کو وقت کا سکندر ہے، شعر دیکھیں کہ کہہ رہے ہو تم جس کو وقت کا سکندر ہے، بے ضمیر انسان ہے آج کے زمانے میں، یہ بھی دیکھا ہے رضواں لوگ ٹوٹ جاتے ہیں، یہ بھی دیکھا ہے رضواں لوگ ٹوٹ جاتے ہیں، رشتے محبت کو عمر بھر نبھانے میں، یہ بھی دیکھا ہے رضواں لوگ ٹوٹ جاتے ہیں، رشتے محبت کو عمر بھر نبھانے میں، رشتے محبت کو عمر بھر نبھانے میں۔ کہ دیکھیں کہ زمیں سے آسماں تک کوئی استعارہ نہیں، زمیں سے آسماں تک کوئی استعارہ نہیں، کسی کے ہم نہیں ہیں اور کوئی ہمارا نہیں، کسی کے ہم نہیں ہیں اور کوئی ہمارا نہیں۔ یہ شعر دیکھیں کہ بھنور بدن سے کچھ اس طرح ہم الجھ بیٹھے، بھنور بدن سے کچھ اس طرح ہم الجھ بیٹھے، نکل کے جائیں کدھر کوئی بھی کنارہ نہیں، نکل کے جائیں کدھر کوئی بھی کنارہ نہیں۔ اور یہ شعر کی اسی کو خواب ہوس میں ہیں دیکھتی آنکھیں، اسی کو خواب ہوس میں ہیں دیکھتی آنکھیں، ہمارے پاس کوئی اور ماہ پارا نہیں، ہمارے پاس کوئی اور ماہ پارا نہیں۔ اور خاص طور سے یہ شعر کہ وہ چاہتا ہے کہ ہم دسترس میں اس کی رہیں، شعر دیکھیے کہ وہ چاہتا ہے، وہ چاہتا ہے کہ ہم دسترس میں اس کی رہیں، کسی کا ہو کے رہیں یہ اسے گوارا نہیں، کسی کا ہو کے رہیں یہ اسے گوارا نہیں، وجودِ جاں کے سوا ملکیت نہیں کچھ بھی،